नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौ। अब प्रस्तुत गरिरहे छौ केही लोकगीत आधुनिक गीत विविध कलाकारको स्वरमा। त प्रथममा स्वीकार्नुहोस् यो लोकगीत यमुना देवानको स्वरमा, जसमा शब्द अनि संगीत गणेश कुमार घिसिङको।

लोकगीत यहाँले सुनिहाल्नु भयो अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस् यो आधुनिक गीत लावण्य गजमेरको स्वरमा त्यसअघि सुन्नुहोस् एक सूचना आज 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईसा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ डाक्टर ईसा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ हाम्रो नम्बर रहेको छ 03-542-999-317 याद राख्नुहोला आज साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ

0: यह प्रसारण हो आकाशवाणी का। अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार संध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री मोदीले इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर बातचित गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकर पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिशनको दस्तावेज जारी गर्नुहुनेछ। जम्मू कश्मीर पुलिसले सोपियाको चनापोरा क्षेत्रमा सुरक्षा बलहरूसितको भिडन्तमा एक आतंकवादी मारिएको बताएको छ। यो सेना अनि केन्द्रीय रिजर्व पुलिस बलको संयुक्त अभियान थियो र जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजीको यात्रा 2026 को लागि आज एक नयाँ परामर्श जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान शिवसँग विभिन्न पवित्र स्थलहरूमा पटक पटक जोडिन पाउने सौभाग्य पाएको बताउनु भएको छ। इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। श्री मोदीले भन्नुभयो, उहाँ आफ्नो संसदीय क्षेत्र वाराणसीमा काशी विश्वनाथ महादेवको आशीर्वादबाट सधैँ निर्देशित हुनुहुन्छ। उत्तराखण्डमा केदारनाथ मन्दिर र उज्जैनमा महाकालेश्वर मन्दिरको पुनर्निर्माणको सन्दर्भमा प्रधानमन्त्रीले भन्नुभयो, यी परियोजनाहरूमा योगदान गर्न पाउनु सौभाग्य हो। उहाँले प्रम्बानन मन्दिरको दर्शन गर्न र जीर्णोद्वार कार्य शुरू गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो।
2: और उसका रिनोवेशन का काम, उसका प्रारंभ करने का सौभाग्य भी मुझे मिला। मैं अपने आप में बहुत बड़ा भाग्यशाली मानता हूँ। यहाँ के जीवन में, यहाँ की बातों में, यहाँ की हवा में एक संस्कृति की खुशबू है, वो खुशबू जो हम भारत की धरती पर पल पल अनुभव करते हैं। ये खुशबू हमारी सांस्कृतिक विरासत ये अपने आप में अपनत्व से जोड़ती है।
1: प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदीलाई मित्रताको विशेष संकेत स्वरूप इन्डोनेसियाका राष्ट्रपति

0: प्रभोभो सुबियान्तोले विमानस्थलमा विदाय गरेको बताउनु भएको छ। श्री जयसवालले भन्नुभयो, इन्डोनेसियाको भ्रमणले सहयोगका प्रमुख क्षेत्रहरूमा भारत इन्डोनेसिया साझेदारीलाई सुदृढ पार्न र भविष्यको सहयोगको लागि एक महत्वाकांक्षी एजेण्डा तयार गर्न महत्वपूर्ण परिणामहरू प्राप्त गरेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर कुराकानी गर्नुभयो। श्री शाहले मुख्यमन्त्रीलाई केन्द्र सरकार संकटसित जुझ्न महाराष्ट्र सरकारलाई सबै सम्भव सहायता गर्ने आश्वासन दिनुभयो। पछिल्लो केही दिनदेखि महाराष्ट्रको धेरै भागहरूमा भारी वर्षाको कारण प्रभावित छ। श्री शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि जलभरावबाट उत्पन्न स्थितिको बारेमा पनि बातचित गर्नुभयो। साथै राज्यलाई केन्द्र सरकारको पक्षबाट यथासम्भव सहायताको आश्वासन दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकर पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिशनको दस्तावेज जारी गर्नुहुनेछ। मत्स्य पालन विभागले आयोजना गरेको कार्यक्रममा लगभग 1000 माछा किसान तथा मछुवाहरूको सहभागिता रहनेछ। प्राधिकार पत्र वर्ष 2025 भारतीय ध्वज रहेको मत्स्य पोतोद्वारा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत दोहन सम्बन्धी दिशानिर्देश अन्तर्गत एक अनिवार्य प्रावधान हो। ओडिसा गहिरो समुद्री मत्स्य पालन मिशन 2026-36 समुद्री अर्थव्यवस्थाको एक प्रमुख पहल हो। यसको उद्देश्य राज्यको तटीय तथा गहिरो समुद्री मत्स्य संसाधनहरूको क्षमताको दोहन गर्नु तथा ओडिसालाई गहिरो समुद्र मत्स्य पालन अनि समुद्री उत्पादहरूको निर्यातको प्रमुख केन्द्रको रूपमा स्थापित गर्नु हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। संसदीय कार्यमन्त्री किरेन रिजिजूले पूर्व प्रधानमन्त्री चन्द्रशेखरको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री रिजिजूले सामाजिक न्याय, लोकतान्त्रिक मूल्य अनि राष्ट्रिय हितप्रति उहाँको अटुट निष्ठा भारतीय राजनीतिमा एक अमूल्य विरासत रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, चन्द्रशेखरको विचार अनि जनसेवाको आदर्शले राष्ट्र निर्माणको दिशामा सबैलाई प्रेरणा दिइरहनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जुन 24 गएको दुईवटा भूकम्पपछि अपरेसन अमिस्ताद अन्तर्गत भारतको मानवीय सहायता स्वीकार गरेकोमा भेनेजुएलालाई धन्यवाद दिनुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा श्री जयसवालले भन्नुभयो, राहत कार्यले दुई देशबीचको गहिरो मित्रतालाई प्रतिबिम्बित गर्दछ। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडको विनाशकारी भूकम्पपछि भारतले अपरेसन अमिस्ताद शुरू गरेको थियो। प्रवर्तन निदेशालयले दिल्ली एनसीआरमा 5 परिसरहरूमा तलासी अभियान चलाइरहेको छ। यो छापामारी सब्सिडीमा घर खरिददारहरूलाई ठग्ने 3 मामिलामाथि चलिरहेको जाँचको सिलसिलामा चलाइँदैछ। यसअघि केन्द्रीय अन्वेषण ब्युरोद्वारा गरिएको जाँचमा निर्माणकर्ताले सब्सिडी योजनाको नाममा घर खरिदकर्ता र लगानीकर्तालाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ। केन्द्र सरकारले महाराष्ट्रमा हालैमा शुरू भएको नवी मुम्बई हवाई अड्डा मार्फत औषधि आयातको अनुमति दिएको छ। यसको उद्देश्य औषधि आपूर्ति श्रृङ्खलालाई सुदृढ गर्न अनि व्यापारलाई सहज बनाउनु हो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले औषधि नियम 1945 अन्तर्गत नवी मुम्बई हवाई अड्डालाई औषधि आयातको रूपमा अधिसूचित गरिएको छ। ओडिसामा श्री जगन्नाथ मन्दिरको पूजनीय भाइ बहन स्नान पूर्णिमा अनुष्ठानपछि पवित्र अनासार कालमा प्रवेश गरेका छन्। परम्परा अनुसार उनीहरू ज्वरोबाट निको भएको विश्वास गरिन्छ। यस समय भक्तहरूलाई देवताको दर्शनबाट टाढो राखिन्छ, जसको कारण भक्तहरूको निरन्तर प्रवाह ब्रह्मगिरी स्थित अलारनाथ मन्दिरतिर गइरहेको छ, जहाँ यस अवधि भगवान अलारनाथको पूजा गरिन्छ।
1: पुरी में सालाना स्नान पूर्णिमा समारोह के बाद भगवान जगन्नाथ, भगवान बलभद्र और देवी सुभद्रा की मूर्तियों के लिए पवित्र अणसर रस्म चल रही है। सदियों पुरानी परंपरा के अनुसार माना जाता है कि रस्मी स्नान के बाद इन दिव्य भाई बहनों को बुखार हो गया है और गर्भगृह के भीतर दैता सेवक उन्हें पारंपरिक जड़ी बूटी वाला इलाज दे रहे हैं। इस दौरान श्री जगन्नाथ मंदिर में नियमित दर्शन बंद रहते हैं। इस बीच हजारों भक्त ब्रह्मगिरी स्थित अलारनाथ मंदिर में उमड़ रहे हैं, जिसे अणसर अवधि के दौरान भगवान अलारनाथ

0: का निवास स्थान माना जाता है। जिला प्रशासन ने व्यवस्थित तीर्थ यात्रा और भीड़ के सुचारू प्रबंधन को सुनिश्चित करते हुए व्यापक इंतजाम किए हैं।
1: जम्मू कश्मीर पुलिसले सोपियाको चनापुरा क्षेत्रमा सुरक्षा बलहरूसितको भिडन्तमा एक आतंकवादी मारिएको बताएको छ। यो सेना अनि केन्द्रीय रिजर्भ पुलिस बलले संयुक्त अभियान थियो। आकाशवाणीसितको कुराकानीमा पुलिस महानिरीक्षक वीके वर्डीले घटनास्थलबाट हतियार अनि गोला बारूद साथै एक सौ बरामद भएको बताउनु भएको छ। जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजी यात्रा 2026 को लागि आज एक नयाँ परामर्श जारी गरेको छ। यस अन्तर्गत तीर्थयात्रीहरूसित पञ्जीकरण प्रक्रिया अनि सुरक्षा दिशानिर्देशहरूको सख्तीसित पालन गर्न भनिएको छ। सर्वोच्च न्यायालयको निर्देश अनुसार निर्धारित दैनिक तीर्थयात्री सीमा लागू रहनेछ। श्रद्धालुहरूलाई अग्रिम पञ्जीकरण गराउने अनि यात्रा केवल आफ्नो परमिटमा तय तिथिमा गर्न सल्लाह दिएको छ। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री मोदीले इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर बातचित गर्नुभयो। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकर पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिशनको दस्तावेज जारी गर्नुहुनेछ र जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजी यात्रा 2026 को लागि आज एक नयाँ परामर्श जारी गरेको छ। यसका साथै समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: अब प्रस्तुत छ यो लोकगीत सुदीप वाइवा अनि यमुना देवानको स्वरमा, शब्द अनि संगीत मंगल वाइवाको।

वाचक देवेन थापा। विषय छ, प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र इन्डोनेसिया बीचको बढ्दो साझेदारीमाथि प्रकाश पार्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले मंगलबार जकार्तामा व्यापक द्विपक्षीय वार्ता गरेका थिए र रक्षा, समुद्री सुरक्षा, व्यापार, प्रविधि, स्वास्थ्य सेवा, कृषि र उदयमान प्रविधिहरूमा सहयोग विस्तार गर्ने सहमति भएको थियो। राष्ट्रपति भवन इस्ताना मार्डेकामा भएको यो भेट श्री मोदीको इन्डोनेसियाको पहिलो द्विपक्षीय भ्रमण हो, जुन दुई देशहरूले 2018 आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा बढाएका थिए। भ्रमणका क्रममा इन्डोनेसियाले मोदीलाई द्विपक्षीय सम्बन्ध बलियो बनाउनमा दिनुभएको योगदानको कदर गर्दै इन्डोनेसिया गणतन्त्रको आफ्नो सर्वोच्च नागरिक सम्मान इन्डोनेसिया गणतन्त्रको बिन्ताङ आदिपूर्णबाट सम्मानित गरेको थियो। वार्तापछि संयुक्त प्रेस वक्तव्यलाई सम्बोधन गर्दै श्री मोदीले न्यानो स्वागतका लागि राष्ट्रपति प्रबोवोलाई धन्यवाद दिनुभयो र भन्नुभयो द्विपक्षीय सम्बन्ध विकासको नयाँ चरणमा प्रवेश गरेको छ। गत वर्ष हामीले भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा उहाँलाई स्वागत गर्ने सौभाग्य पाएका थियौं। आज उहाँको निमन्त्रणामा इन्डोनेसिया भ्रमण गर्न पाउँदा म निकै खुसी छु, श्री मोदीले भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आज बिहान इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान न्यानो र स्नेहका साथ ग्रहण गर्न पाउँदा म निकै गौरवान्वित भएको छु। यो सम्मान भारतको करोडौं जनताको हो। यसले इन्डोनेसियाको जनताको भावनालाई प्रतिबिम्बित गर्दछ र भारत इन्डोनेसिया बीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धको प्रतीक हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसिया सरकार र इन्डोनेसियाका जनतालाई यस सम्मानका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। दुई देशबीचको बढ्दो साझेदारीलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, पछिल्ला केही वर्षहरूमा भारत इन्डोनेसिया सम्बन्धले नयाँ गति, ठूलो विश्वास र गहिरो संलग्नता प्राप्त गरेको छ। 2018 स्थापना भएको वृहत रणनीतिक साझेदारी अहिले विकासको नयाँ चरणमा प्रवेश गरेको छ। विकास, सुरक्षा, प्रविधि, संस्कृति, शिक्षा लगायत हरेक क्षेत्रमा हामीले उल्लेखनीय प्रगति हासिल गरिरहेका छौं। दुवै देशबीच समुद्री सहयोग विस्तार गर्न, रक्षा आदान प्रदान, विपद व्यवस्थापन र औद्योगिक सहयोगलाई बलियो बनाउन सहमति भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, दुई देशबीचको बढ्दो विश्वासले हाम्रो रक्षा, सुरक्षा र समुद्री सहयोगलाई बलियो बनाइरहेको छ। आज हामी रक्षा आदान प्रदान, विपद व्यवस्थापन र औद्योगिक सहयोगमा सहयोग बढाउने विषयमा सहमत भएका छौं। उहाँले भन्नुभयो, दुई देशका तटरक्षकहरूले हिन्द महासागरमा समुद्री सुरक्षा बढाउनका लागि मिलेर काम गर्नेछन् र उनीहरूले निनो अर्थव्यवस्था, बन्दरगाह विकास र समुद्री व्यापारमा सहयोगलाई बलियो बनाउने निर्णय पनि गरेका छन्। विकास सहयोगको विषयमा श्री मोदीले भन्नुभयो, गरिबी उन्मूलन र नागरिकहरूलाई कल्याणकारी लाभहरू सुनिश्चित गर्नु दुवै देशका प्रमुख प्राथमिकता हुन्। प्रधानमन्त्रीले भ्रमणका क्रममा हस्ताक्षर भएका स्वस्थ सम्झौताहरूले इन्डोनेसियामा भारतका सस्तो र उच्च गुणस्तरका

0: सामग्रीहरूको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो। दुवै देशले दिगो खेती र कृषि प्रविधिमा भएका उत्कृष्ट अभ्यासहरू पनि साझा गर्नेछन्। प्रविधि र नवीनता भविष्यको सहकार्यको प्रमुख स्तम्भको रूपमा देखा परेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, 21औं शताब्दी प्रविधिमा आधारित छ। भारत र इन्डोनेसिया दुवै युवा देश हुन् र हाम्रा युवाहरूको प्रविधिप्रति स्वाभाविक झुकाउ छ। आज हामीले आर्टिफिसियल इन्टेलिजेन्स, दूरसञ्चार र डिजिटल सार्वजनिक पूर्वाधारको क्षेत्रमा सहयोग सुदृढ गर्नका लागि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छौँ। हामी हाम्रा दुई देशको स्टार्टअप इकोसिस्टम बीच सहयोगलाई गहिरो बनाउन पनि सहमत भएका छौँ। उहाँले यो पनि भन्नुभयो कि भारतीय व्यवस्थापन संस्थान आइआइएम बेङ्गलोरले इन्डोनेसियामा एक क्याम्पस स्थापना गर्नेछ, जसले आसियान क्षेत्रका विद्यार्थीहरूलाई लाभान्वित गर्नेछ। भारत र इन्डोनेसियाले अन्तरिक्ष क्षेत्रमा संयुक्त अनुसन्धान, प्रविधि साझेदारी र क्षमता निर्माणसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले महत्वपूर्ण खनिज र इस्पातको आपूर्ति श्रृङ्खलालाई बलियो बनाउने सम्झौताको पनि घोषणा गर्नुभयो। जनता जनता बीचको सम्बन्धलाई रेखाङ्कित गर्दै श्री मोदीले घोषणा गर्नुभयो कि भारतको एकीकृत भुक्तानी इन्टरफेस युपिआई चाँडै इन्डोनेसियाको भुक्तानी प्रणालीसँग एकीकृत हुनेछ। प्रधानमन्त्रीले यो पनि घोषणा गर्नुभयो, उहाँले योग्यकर्तामा प्रभानन्द मन्दिरको संरक्षण परियोजना सुरु गर्नमा राष्ट्रपति प्रबोवको साथ सामेल हुनुहुनेछ, जसमा उहाँले हजार वर्ष पुरानो मन्दिरलाई भारत अनि इन्डोनेसियाको साझा सांस्कृतिक विरासतको प्रतीक बताउनुभयो। उहाँले गुरुदेव रविन्द्रनाथ टेगोरको इन्डोनेसिया भ्रमणको शतवार्षिकीलाई टेगोर र देवान्तरा सांस्कृतिक तथा शैक्षिक कूटनीति वर्षका रूपमा मनाउने घोषणा पनि गर्नुभयो।
1: आकाशवाणी सिलगढी अनुष्ठान सुनछेन मिडियामा 421.9 MHz अर्थात 711 KHz एवं न्यूज अन एआईआर एपे। परवर्ती घोषणा एकटु परी।
2: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার। সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের HPV টিকা দিন। এই টিকা বিশ্ব স্বাস্থ্য সংস্থা WHO দ্বারা অনুমোদিত এবং সম্পূর্ণ নিরাপদ ও কার্যকরী। এই টিকা আপনার নিকটবর্তী সরকারি মেডিকেল কলেজ, জেলা হাসপাতাল, ব্লক ও পৌর স্বাস্থ্য কেন্দ্রে এখন বিনামূল্যে পাওয়া যাচ্ছে। বিশদে জানতে সরকারি স্বাস্থ্য কেন্দ্রে যোগাযোগ করুন বা www.in.mohfw.gov.in এই ওয়েবসাইটটি ভিজিট করুন। স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর, পশ্চিমবঙ্গ সরকার দ্বারা জনস্বার্থে প্রচারিত।
1: এখন গান পরম্পরা অনুষ্ঠানে শুনবেন গীত, পরিবেশন করবেন বিভিন্ন শিল্পীরা। প্রথম শিল্পী হরিহরণ।

0: 105.5 MHz यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। तृणमूल कङ्ग्रेसको ब्याङ्क अकाउन्ट सम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालयले 150 करोड रुपियाँभन्दा अधिक रकमको शङ्कास्पद आर्थिक लेनदेनको पत्तो लगाएको छ। डिजे टिप्पणी मामिलामा तृणमूल कङ्ग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीमाथि जाँच प्रक्रियालाई जानी जानी ढिलो गर्ने उद्देश्यले बारम्बार अदालतमा उपस्थित नभएको सिआइडीले आरोप लगाएको छ। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताबाट दुधे बेली ब्रिजको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलामा मुख्य आरोपी प्रवास मण्डलको पुलिस मुठभेडमा मृत्यु भएको छ र मौसम विज्ञान विभागका अनुसार पर्वतीय अनि तराई क्षेत्रहरूमा लगातार वर्षाको कारण आगामी केही दिनहरूसम्म पानी जमिने अनि पहिरो जाने स्थितिहरू उत्पन्न हुने आशंका बनिरहेको छ। अब समाचार विस्तारमा। तृणमूल कङ्ग्रेसको ब्याङ्क अकाउन्ट सम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय

0: कार्यालय 150 करोड रुपियाँ भन्दा अधिक रकमको शङ्कास्पद आर्थिक लेनदेनको पत्तो लगाएको छ। प्रारम्भिक अनुमान अनुसार यो रकम केही कम्पनीहरू मार्फत धन शोधन गरिएको हुन सक्छ। ईडी जाँचको केन्द्रमा विभिन्न ट्राभल र विमान सेवा कम्पनीहरू रहेका छन्। प्रारम्भिक जाँचमा करोडौं रुपियाँको शङ्कास्पद लेनदेन भएको संकेत पाइएको सूत्रले जनाएको छ। यस घटनामा केयरवेल एभिएसन नामक चार्टर्ड विमान सेवा बीचमा प्रदान गर्ने कम्पनी ईडीको विशेष नजरमा रहेको छ। हिजो मंगलबार जाँचको क्रममा कलकत्ताका 5 स्थानमा छापा मारियो। यस क्रममा धेरै कागजपत्र तथा विद्युतीय उपकरणहरू जफत गरिएको छ। जाँच अधिकारीहरूले ती सामग्रीहरूको जाँच गरी कथित अवैध आर्थिक लेनदेनबारे स्पष्ट जानकारी प्राप्त गर्ने प्रयास गरिरहेका छन्। केयरवेल एभिएसन अन्तर्गत अन्य धेरै कम्पनीहरू पनि सञ्चालनमा रहेको जाँचसँग सम्बन्धित सूत्रहरूले जनाएका छन्। ती कम्पनीहरूले मुख्य रूपले यात्रा तथा सेवा क्षेत्रसँग सम्बन्धित व्यापार गर्छन्। आरोप छ कि यिनै कम्पनीहरू मार्फत करोडौं रुपियाँको आर्थिक लेनदेन भएको छ। डीजे टिप्पणी मामिलामा तृणमूल कंग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीमाथि जाँच प्रक्रियालाई जानी जानी ढिलो गर्ने उद्देश्यले बारम्बार अदालतमा उपस्थित नभएको राज्य अपराध अन्वेषण विभागले आरोप लगाएको छ। अभिषेक ब्यानर्जीलाई आज दोस्रो पटक आवाजको नमूना प्रदान गर्न बोलाइएको थियो। यद्यपि उहाँ यस पटक पनि विधाननगर अदालतमा उपस्थित हुनु भएन। सीआईडी अधिकारीहरू र आवाजको नमूना संकलन गर्न तोकिएका विशेषज्ञले अदालतमा लगभग 2 घण्टासम्म उहाँको प्रतीक्षा गरे। उहाँको निरन्तर अनुपस्थितिपछि सरकारी अधिवक्ता विभास चट्टोपाध्यायले अदालतमा भन्नुभयो कि ब्यानर्जी अनुसन्धान ढिलो गर्ने उद्देश्यले जानी जानी अदालतमा अनुपस्थित भइरहेका छन्। सीआईडीले अदालतलाई लिखित रूपमा यो पनि जानकारी गराएको छ कि ब्यानर्जीले जानी जानी अदालतको निर्देशनलाई व्यवस्था गरिरहनु भएको छ, जसले गर्दा अनुसन्धानमा ढिलाइ भइरहेको छ। सरकार पक्षले अदालतलाई बारम्बार न्यायिक आदेशहरूको उल्लङ्घन गरेकोमा ब्यानर्जी विरूद्ध कडा कार्यवाही गर्न आग्रह गरेको छ। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताबाट दुधे बेली ब्रिजको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। यस अवसरमा सांसद, मन्त्री अनि विधायकहरू उपस्थित थिए। मुख्यमन्त्रीले दुधेको बालासन नदीमाथिको बेली ब्रिजलाई भर्चुअल रूपमा जनतालाई समर्पित गर्नुभयो। यो पुलले दुधेको सवारी साधनको आवागमन पुनर्स्थापित गर्नेछ अनि मिरिकलाई सिलिगुडी र अन्य ठाउँहरूसित जोड्न मद्दत गर्नेछ। यस अवसरमा मन्त्री विशाल लामा, सांसद राजु विष्ट र पहाड़का विधायकहरूको उपस्थिति रहेको थियो।
1: दार्जिलिङ पहाड़, तराई, डुवर्स र विशेष गरी सम्पूर्ण मिरिक क्षेत्रका जनताको तर्फबाट सांसद राजु विष्टले बालासन नदी पारी सम्पर्क पुनर्स्थापित गर्न मुख्यमन्त्रीको द्रुत र निर्णायक नेतृत्वको लागि हार्दिक आभार व्यक्त गर्नुभयो। मुख्यमन्त्रीको तत्कालको कार्यले पहाड़का जनताप्रति उहाँको गहिरो चासो र प्रतिबद्धतालाई दर्शाउँदछ भनी उहाँले अझ बताउनुभयो। यस कार्यको लागि भारतीय सेना, विशेष गरेर इस्टर्न कमाण्डको इन्जिनियरिङ टिमको सराहना गरियो, जसको प्रयासहरूद्वारा यो पुल सम्भव हुन सक्यो। साथै दार्जिलिङ जिल्ला प्रशासन, लोक निर्माण विभाग अनि दुधेका स्थानीय मानिसहरूको सहयोगको लागि पनि धन्यवाद ज्ञापन गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको मार्गदर्शनमा दार्जिलिङ क्षेत्रलाई एक समृद्ध, सशक्त अनि विकसित क्षेत्रको रूपमा अघि बढाउने सांसद राजु विष्टले विश्वास व्यक्त गर्नुभएको छ। मनिषा छेत्री, आकाशवाणी खरसाङ।
0: पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलामा मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। आज राति लगभग 12:45 घटनाको नाटकीय रूपान्तरण अवधि प्रभासले पुलिस अधिकारीको बन्दुक खोसेर भाग्ने प्रयास गरेका थिए र एक राउण्ड गोली चलाएका थिए। इन्काउन्टरमा गम्भीर घाइते भएका प्रभासलाई अस्पतालमा मृत घोषित गरिएको थियो। प्रभास मण्डललाई एक नाबालिग बालिकासित दुष्कर्म अनि हत्याको आरोपमा पक्राउ गरिएको थियो। पक्राउ परेका अन्य 3 अभियुक्त अहिले पुलिस हिरासतमा छन्। पुलिसका अनुसार अनुसन्धान गरिरहेको टोलीले राति लगभग 12:45 जाँदा आरोपी प्रभास मण्डललाई घटनास्थल पुनर्निर्माण को लागि सूर्यपुर क्षेत्रमा लगिरहेको थियो। त्यसै क्रममा आरोपीले पुलिसको हतियार खोज्ने प्रयास गर्दै भाग्न खोजेपछि आत्मरक्षाका लागि पुलिसले गोली चलाएको बताइएको छ। गम्भीर घाइते भएपछि प्रभास मण्डललाई अस्पताल लगिए पनि चिकित्सकहरूले उसलाई मृत घोषित गरे। बालिकासित दुष्कर्म अनि हत्याको घटनाले पश्चिम बंगाल राज्यभरि तीव्र जनाक्रोश उत्पन्न गरेको थियो भने दोषीमाथि कडा कार्यवाहीको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भएको थियो। मुख्य आरोपित प्रभास मण्डलको पुलिस मुठभेडमा मृत्यु भएपछि पीड़िताका परिवारले सरकार अनि पुलिसको कार्यवाहीलाई

0: माथि भरोसा व्यक्त गरेका छन्। पीडिताका पिताले मीडियासित कुराकानीमा भन्नुभयो, सरकारले जसरी मामिलामा कार्यवाही गरिरहेको छ त्यसमाथि उहाँको परिवार सन्तुष्ट छ। यसैबीच आरोपित प्रभास मण्डलका माताले उनको छोराले अपराधको परिणाम पाएको बताएका छन्। उनले यो पनि स्पष्ट गर्नुभएको छ कि छोराको शव हेर्न अनि लिन पनि जाने छैनन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। राज्यका सरकारी बसहरूको रङ अब गेरुवा हुने भएको छ। राज्यका परिवहन मन्त्री अर्जुन सिंहले यो जानकारी दिनुभएको हो। गत केही दिनदेखि सामाजिक सञ्जालमा यस विषयबारे विभिन्न समाचारहरू अघि आइरहेका छन्। पत्रकारहरूसँग कुराकानीमा मन्त्री अर्जुन सिंहले सिपिएमको शासनकालमा बसहरूको रङ रातो रहेको अनि तृणमूलको शासनकालमा त्यसलाई निलो अनि सेतो बनाइएको र अब यो गेरुवा हुने जानकारी गराउँदै गेरुवा भनेको त्यागको प्रतीक हो भनी बताउनुभयो। दार्जिलिङ पहाड़की दुई प्रतिभाशाली संगीतकर्मी अंकिता छेत्री अनि विपसना योञ्जनले स्वीडेनको डालहार्ना काउन्टी स्थित रेबिकमा आयोजित 10 दिने अन्तर्राष्ट्रिय लोक तथा परम्परागत संगीत शिविर एथ्नो स्वीडेन 2026 भारतको प्रतिनिधित्व गरेका छन्। एथ्नो स्वीडेन विश्वकै सबैभन्दा ठूलो युवा संगीत सञ्जाल जियुनेसेस म्युजिकल इन्टरनेसनल अन्तर्गत सञ्चालन हुने कार्यक्रम हो।
1: यस कार्यक्रममा विश्वका विभिन्न देशका युवा संगीत कर्मीहरू एकै ठाउँमा भेला भएर आफ्ना लोक परम्परागत तथा विश्व संगीतको प्रदर्शन गर्ने गर्दछन्। यो साधारण संगीत महोत्सव भन्दा फरक छ, जहाँ प्रत्येक सहभागी कलाकार आफै प्रस्तुतकर्ता मात्र नभई प्रशिक्षकको भूमिकामा पनि रहन्छन्। उनीहरूले आफ्नो साङ्गीतिक परम्पराबाट एउटा गीत वा रचना सिकाउने, सामूहिक अभ्यास गर्ने र अन्त्यमा विभिन्न स्थानमा संयुक्त प्रस्तुति दिने अवसर पाउँछन्। अंकिता र विपासनाले दार्जिलिङको साङ्गीतिक परम्परामा आधारित दुई भागको विशेष प्रस्तुति दिएका थिए। पहिलो भागमा दार्जिलिङका प्रख्यात गायिका अरुणा लामाको कालजयी

प्रस्तुत छन् प्रमुख समाचार। प्रवर्तन निदेशालयद्वारा तृणमूल कंग्रेसको ब्याङ्क खाताबाट 440 करोड़ रूपियाँ फ्रिज। गृहमन्त्रीले गर्नुभयो विमानस्थलमा विभिन्न सुविधाको समीक्षा। वाराणसी विमानस्थलले नयाँ टर्मिनल परिसरमा अण्डरपास निर्माण हुँदै अनि ईपीएफओले 8.25% ब्याज ईपीएफ खातामा जमा गर्ने। प्रवर्तन निदेशालय ईडीले अखिल भारतीय तृणमूल कंग्रेसको ब्याङ्क खातामा जमा रहेको 440 करोड़ रूपियाँ फ्रिज गरेको छ। यो कार्यवाही वित्तीय कारोबार तथा शंकास्पद रकम हेराफेरी सम्बन्धी अनुसन्धान अन्तर्गत गरिएको हो। ईडीले हिजो कलकत्तामा धन शोधन निवारण ऐन 2002 अन्तर्गत 5 स्थानमा खोजी अभियान सञ्चालन गरेको थियो। निदेशालय अनुसार अनुसन्धानका क्रममा 2023 अप्रेलदेखि 2026 जूनसम्म पार्टीको ब्याङ्क खाताबाट लगभग 160 करोड़ रूपियाँ उड्डयन क्षेत्रमा कार्यरत एक निजी कम्पनी र त्यससँग

सम्बन्धित संस्थानमा स्थानान्तरण गरिएको पाइयो। गृहमन्त्री अमित शाहले केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडूसँग देशका प्रमुख विमानस्थलहरूमा यात्रु सुविधा, सुरक्षा व्यवस्था र अध्यागमन प्रणालीको समीक्षा गर्नुभयो। बैठकमा गृहमन्त्री शाहले सबै विमानस्थलमा चरणबद्ध रूपमा स्वचालित एक्स रे ट्रे रिटर्न्स प्रणाली जडान गर्ने निर्देश दिनुभयो। श्री शाहले नयाँ विमानस्थलमा पनि यसका लागि उपयुक्त मापदण्ड तयार गर्ने जोड़ दिनुभएको छ। उहाँले विकास भइरहेका 21 र बाँकी 41 विमानस्थलको विकासलाई यात्रु चाप र सुरक्षा मापदण्डका आधारमा प्राथमिकता दिन निर्देश दिनुभयो। गृहमन्त्रीले 2027 सबै राज्यका राजधानीमा विदेशी क्षेत्रीय दर्ता कार्यालय सञ्चालन गर्न र अध्यागमन सेवालाई थप प्रभावकारी बनाउन निर्देश दिनुभएको छ। यता वाराणसी विमानस्थलको नयाँ टर्मिनल परिसरमा देशकै पहिलो 6 लेनको अण्डरपास निर्माण भइरहेको छ। भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडूले सामाजिक सञ्जाल मार्फत अण्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 450 मिटर लामो यो अण्डरपास नयाँ पुस्ताको पूर्वाधार विकास योजना अन्तर्गत निर्माण भइरहेको छ। कर्मचारी भविष्य निधि संगठन ईपीएफओले यही महिनाको 15 तारीकभित्र आर्थिक वर्ष 2025-26 लागि 8.25% ब्याज करिब 34 करोड़ ईपीएफ खातामा जमा गर्ने भएको छ। श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडवियाका अनुसार नयाँ केन्द्रीकृत सूचना प्रविधिमा आधारित सेवा प्रणाली मार्फत 1,44,000 करोड़ रूपियाँ भन्दा बढ़ी रकम सदस्यहरूको खातामा जमा गरिनेछ। उहाँले ईपीएफओद्वारा पुरानो विकेन्द्रीकृत प्रणालीबाट सबै सदस्यको अभिलेख नयाँ केन्द्रीकृत डाटाबेसमा सफलतापूर्वक स्थानान्तरण गरिसकिएको जानकारी दिनुभयो। नयाँ प्रणाली लागू भएपछि सदस्यहरूले एकीकृत सदस्य पोर्टल मार्फत सदस्यता विवरण, भविष्य निधिको रहल राशि, दावीको अवस्था, पेन्सन सेवा अभिलेख तथा उपलब्ध सुविधाबारे एउटै स्थानबाट जानकारी लिन सक्नेछन्। मन्त्री डाक्टर मांडवियाका अनुसार नयाँ प्रणालीमा दावीको स्वचालित पूर्व प्रणालीकरण सुविधा पनि समावेश गरिएको छ। यसले निवेदन ईपीएफओ कार्यालयमा पुग्न अघि नै योग्यताको परीक्षण गर्ने, त्रुटि पहिचान गर्ने तथा आवश्यक जानकारी सदस्यलाई उपलब्ध गराउनेछ। यसबाट दावी अस्वीकृत हुने संख्या घट्ने र पहिलो पल्टमै दावी स्वीकृत हुने दर बढ़ने अपेक्षा गरिएको छ। ईपीएफओले भनेको छ, नयाँ प्रणालीको उद्देश्य सेवा प्रवाहलाई आधुनिक बनाउँदै सदस्य मैत्री, पारदर्शी र सहज सेवा प्रदान गर्नुका साथै संस्थाको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउनु हो। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले पछिल्ला दिनमा देशका विभिन्न भागमा राम्रो वर्षा भएकाले कम वर्षा भएका जिल्लाको संख्या 262 घटेर 178 पुगेको बताउनुभयो। नयाँ दिल्लीमा अल निनोको सम्भावित प्रभावबारे आयोजित उच्च स्तरीय बैठकमा उहाँले जून महिनामा 33% रहेको वर्षा जुलाईमा घटेर 24% पुगेको जानकारी दिनुभयो। मन्त्री श्री चौहानले केन्द्र सरकारले महाराष्ट्र, मध्य प्रदेश, गुजरात, उत्तर प्रदेश लगायत विभिन्न राज्यको अवस्थाको निरन्तर निगरानी गरिरहेको बताउनुभयो। उहाँले जुलाईमा वर्षा अझ बढ़ने र खरीफ बालीमा गति आउने विश्वास व्यक्त गर्नुभयो। यो आकाशवाणी हो। सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयका अनुसार नशामुक्त भारत अभियानमा हालसम्म देशभरिका 23 करोड़ भन्दा बढ़ी नागरिक सहभागी भएका छन्। अभियानमा 7 करोड़ 81 लाख भन्दा बढ़ी युवा, 5 करोड़ 24 लाख भन्दा बढ़ी महिला तथा 17 लाख भन्दा बढ़ी शैक्षिक संस्थान आबद्ध भएका छन्। केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री डाक्टर वीरेन्द्र कुमारले अभियान स्वस्थ, अनुशासित र जिम्मेवार युवा निर्माण गर्ने महत्वपूर्ण राष्ट्रिय पहल भएको बताउनुभयो। उहाँका अनुसार विभिन्न सरकारी निकाय, प्रहरी, गैर सरकारी संस्था र अस्पतालको समन्वयमा देशलाई लागू औषधको लतबाट मुक्त बनाउने प्रयास जारी छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज भारतीय मानक ब्यूरो बीआईएससित समीक्षा बैठकको अध्यक्षता गर्दै बेंगलुरूमा हुने ब्रिक्स राष्ट्रका राष्ट्रिय मानकीकरण निकायका प्रमुखहरूको आगामी बैठकको तयारीबारे समीक्षा गर्नुभयो। सामाजिक सञ्जाल मार्फत मन्त्री श्री जोशीले बैठकका क्रममा अन्तर्राष्ट्रिय कार्यक्रम सफल बनाउन आपसी समन्वय, प्रभावकारी कार्य

0: क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्। यस भ्रमणले भारत इण्डोनेसिया साझेदारीलाई थप सुदृढ बनाएको तथा भविष्यको सहकार्यका लागि महत्वाकांक्षी कार्यसूची तयार गरेको बताइएको छ। अर्कातिर प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणको उद्देश्य प्रवासी भारतीय समुदायलाई विशेष प्राथमिकतामा राख्दै भारत र अस्ट्रेलिया बीचको आर्थिक तथा रणनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको बताइएको छ। आकाशवाणी समाचारसँगको विशेष कुराकानीमा मेलबर्नस्थित प्रख्यात फार्मासिस्ट तथा अण्डर अफ अस्ट्रेलियाका सदस्य दीपक संघवीले भारत अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज कुवेतका युवराज शेख सहाब अल खालिद अल सबाहसित भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जाल मार्फत विदेश मन्त्री डाक्टर जयशंकरले भेटका क्रममा युवराजलाई प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश दिनुभयो। उहाँले भारत कुवेत द्विपक्षीय सहयोगलाई थप अघि बढ़ाउन युवराजको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। विदेश मन्त्रीले खाड़ी क्षेत्रमा भइरहेका घटनाक्रमबारे आफ्नो धारणा साझा गर्नुभएकोमा उहाँलाई धन्यवाद व्यक्त गर्नुभयो। पश्चिम रेलवेले सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा गरिएको दावीको खण्डन गरेको छ। भिडियोमा सहायक लोको पाइलटले खाना किन्नका लागि रेल रोकेको दावी गरिएको थियो। रेलवेका अनुसार रेल राउ यार्डमा निर्धारित अभियान्त्रिकी कार्यका कारण राउ होम सिग्नलमा पहिले नै रोकिएको थियो। सोही क्रममा सहायक लोको पाइलट खाना किन्दै गरेको देखिएको हो। पश्चिम रेलवेले यो घटना यात्रुवाहक रेलसँग नभई मालवाहक रेलसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ। रेलवेले कुनै पनि भ्रामक सामग्री साझा गर्न अघि तथ्य पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। त्रिपुरा राज्यमा मौसम विभागले आज पश्चिम खोवाई धलाई र गोमती जिल्लाका लागि भारी वर्षाको ओरेन्ज अलर्ट जारी गरेको छ। राज्यको अन्य जिल्लाका केही स्थानमा पनि तीव्र वर्षाको सम्भावना जनाउँदै पहेलो अलर्ट जारी गरिएको छ। पूर्वानुमान अनुसार भोलि पनि सबै जिल्लामा पहेलो अलर्ट कायम रहनेछ। विभागले नागरिक स्थानीय प्रशासन र आपदा प्रबन्धन निकायलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अर्जेन्टिनाले फिफा विश्वकपको अन्तिम 16 अन्तर्गत गए राति भएको रोमाञ्चक खेलमा इजिप्टलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट वापसी गर्दै अर्जेन्टिनाले जीत दर्ता गरेको हो। यससितै लियोनेल मेसीले विश्वकप करियरको 9 गोल पास दर्ता गर्दै डियागो मेराडोनाको कीर्तिमानलाई पछि पारेका छन्। अब उनी फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल पास गर्ने खेलाड़ी बनेका छन्। मेसीले खेलमा आफ्नो 21 विश्वकप गोल गर्दै टोलीको जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरे। अब अर्जेन्टिनाको भिडन्त आगामी 12 जुलाई आइतबार हुने क्वार्टर फाइनलमा स्विजरल्याण्डसित हुनेछ। प्रवर्तन निदेशालयद्वारा तृणमूल कंग्रेसको ब्यांक खाताबाट 440 करोड़ रूपियाँ फ्रिज। गृहमन्त्रीले गर्नुभयो विमानस्थलमा विभिन्न सुविधाको समीक्षा। वाराणसी विमानस्थलको नयाँ टर्मिनल परिसरमा अण्डरपास निर्माण हुँदै अनि ईपीएफओले 8.25% ब्याज ईपीएफ खातामा जमा गर्ने समाचार पूरा भयो।
1: श्रोताहरूले अहिले सुन्नुभयो नेपाली भाषामा
2: विश्वकप फुटबलले शेष आठेर पर्व शुरू हुन्छ आगामीकाल। आशी विस्तारित खबरे इन्डोनेसিয়ায় 3 দিনের সফর শেষ করে প্রধানমন্ত্রী নরেন্দ্র মোদি অস্ট্রেলিয়া পৌঁছেছেন। অস্ট্রেলিয়ায় তার এই 3 দিনের সফরকালে শ্রী মোদি মেলবোর্নে সেদেশের প্রধানমন্ত্রী অ্যান্থনি অ্যালবানিজির সঙ্গে তৃতীয় ভারত অস্ট্রেলিয়া বার্ষিক শীর্ষ সম্মেলনে যোগ দেবেন। দুই নেতার মধ্যে গুরুত্বপূর্ণ খনিজ, সাইবার নিরাপত্তা, সরবরাহ শৃঙ্খল এবং উদীয়মান প্রযুক্তি সহ বিভিন্ন ক্ষেত্র নিয়ে আলোচনা হবে। প্রধানমন্ত্রী মোদী ভারত অস্ট্রেলিয়ার সিইও ফোরামেও অংশ নেবেন। তিনি দুই দেশের শীর্ষস্থানীয় ব্যবসায়ী নেতৃবৃন্দের উদ্দেশ্যে বক্তব্য রাখবেন। এর আগে আজ দিনের শুরুতে প্রধানমন্ত্রী মোদী ইন্দোনেশিয়ার রাষ্ট্রপতি প্রাবো সুবিয়ান্তোর সঙ্গে ইয়োগিকার্তার ইউনেস্কো বিশ্ব ঐতিহ্যবাহী প্রাম্বানান মন্দির পরিদর্শন করেন। দুই নেতা 9ম শতাব্দীর এই প্রাচীন মন্দির প্রাঙ্গণ ঘুরে দেখেন। প্রধানমন্ত্রী মোদী সেখানে শিব মন্দিরে পুজো দিয়েছেন। মন্দির চত্বরে এক যৌথ সাংবাদিক সম্মেলনে রাষ্ট্রপতি প্রাবো বলেন, প্রাম্বানান মন্দিরটি ভারত ও ইন্দোনেশিয়ার বহু শতাব্দীর পুরনো সভ্য।